0: ما يوسف تيها ما ورا لا مسيل بيفلك إيه جاتو أروه مي دكاني تيوا إيه جاتو إمي هكا إيه كومي فادا وظيفة بيس إيه دا كومي وظيفة كم كا بيس إمي هكا وظيفة أدا كورايا رو إخدا سرك مي وظيفة أدا كورم كي إيه جاتو دم مي أروه دانوا دم بينو يوا
1: دم يوسف كبت تو سؤال
0: ए वजीफा ए मिनो बेन वगत हाउसिस मटका सरकार मियो फतन इंगे तो सरकार मुवजिम तक मिति बनी देन गिने तो वानी सरकार तिबे मुवजिफु नुनी यकुंफुनी तिबे मुवजिफु एक नुको फिया मुइतम ए गेलनु वानु तो एम हृता मानकम की मुइतम तेरेगा ए ए ए इतारेक इतबार केंडु मिवेलकम वेन दो कुरान ओन्न कबे कोटे नुदेने इंगे तो कोन नुदेवेनी एकल मुवजिम एकमा नुले वेतीये ए उलेवे नम अम नुलया फसिया कोतिवेन कंतरस मादंग आदे मादंग आदे नुनीया हेमेका एमे फोंगोस गुलनुवा मेका गुलागे कुरन जिय खरते कोगे नुले कमेन नुवा हिसाब कोसिया एगा वानोते की ए मुअससेका